0: आज से खबर है निदान। हाय हाउ आर यू, शो इज वेरी लेश फर्स्ट एंड मोस्ट वेलकम एंड गुड मॉर्निंग लाला। आई एम वरीशा वफा अमल जनत फ्रॉम वाना लाला जी गुलालीता वेलकम। आई एम गुड, आई अबाउट होप यू विल बी फाइन टू। और वेलकम, हम भी वेलकम कहते हैं उससे जी। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम, चलंगा चल रहा यार।
0: बिल्कुल जी, खैरियत दे तासी बराबर ये
1: अल्हम्दुलिल्लाह छे मुखोजी जी यार।
0: अच्छा जी, स्पीड खुगेगी। अच्छा जी स्पीड, सॉरी जी
1: स्पीड
0: नो डॉक्टर ललार से गाना تیل پسر درد کی کار کی او باقی دخپو دردونه بری حساب شوگر وی د شوگر یا یوریکیٹ سیٹ بری سی واشوی وی او تو به تیل مگی او پاگی به غوڑی چی دا با ٹھیک شی اور با لونس بجر تا مسئلہ ڈی رشی بیا با ما تا خیری ازار کے نو ٹک ٹاک لار چی ڈاکٹر لے ڈاکٹر لے زان او رسا وخا او کھنا۔ اسلام علیکم۔ اسلام علیکم۔ وعلیکم السلام ورحمت اللہ وبرکاتہ۔
2: اسلام علیکم۔
0: وعلیکم السلام۔
2: اسلام علیکم۔
0: زما آواز نہ درزی۔
2: ہلو۔
0: زما آواز نہ درزی۔
2: السلام علیکم۔
0: وعلیکم السلام۔ زما آواز

0: جی جناب، کربلا کے اس پیغام کے ساتھ جو ہے پیغام ہمارے اس شو کے اندر آپ کو دیتے ہیں، صحت کے پیغام بھی ہوتے ہیں، آپ لوگوں کے لیے خوبصورتی کے پیغام بھی ہوتے ہیں، کیونکہ یہ کیس اینڈ نیچرل پاکستان کا پروگرام ہے اور کیس اینڈ نیچرل پاکستان جو کمپنی ہے وہ آپ لوگوں کے لیے ڈھیر سارے پروڈکٹس کو تیار کر رہی ہے۔ 8 محرم الحرام کے حوالے سے آج ہمارے پاس جو ہے داستان کربلا میں 3 بڑے اہم واقعات ہیں جن کو ہم اگلے 10-15 منٹ کے بعد جو ہے آن ایئر کریں گے آپ لوگوں کے ساتھ۔ 3 کہنے کو تو چھوٹی شہادتیں ہیں لیکن جگر گوشے ہیں اہل بیت کے، حضرت علی اکبر، علی اصغر اینڈ شہزادہ قاسم۔ آج ہم نے کوشش کی ہے کہ ان تینوں کی شہادت کا جو واقعہ ہے کس طریقے سے یدیدہ دلیری کے ساتھ کربلا کے میدان میں یزیدی لشکر سے لڑے یا شہادت پیش کی، ان کا مختصر حال جو ہے آج کے ہم اس پروگرام کے اندر آپ کے ساتھ شیئر کریں گے۔ ساتھ رہیے، ہمارے پروگرام کا دورانیہ جو ہے وہ 1 گھنٹے کا ہوتا ہے، یعنی 4 بجے سے لے کر 5 بجے تک، تو ہمارے ساتھ ساتھ رہیے۔ پیغام اور جب صحت کی پیغام کی بات آتی ہے تو کیسن سب سے آگے، الحمدللہ آپ لوگوں کو کیسن کے پلیٹ فارم سے ہم جو صحت کے پروڈکٹ پیش کر رہے ہیں جنہیں آپ استعمال کر کے کم پیسوں کے خرچ سے اپنے صحت کے بڑے مسئلے حل کر سکتے ہیں، ان کا استعمال آپ کی شفا دے سکتا ہے، اور یہ ایسی پروڈکٹ ہیں جو ہم نے آپ لوگوں کے لیے ڈیزائن کی ہیں، جو بنائی ہیں آپ لوگوں کے لیے، وہ آپ کی روز مرہ کے مسائل ہیں، جیسے کہ درد کا مسئلہ ہو، جوڑوں کا درد، پٹھوں کا درد، کمر کا درد، فالج یا لکوہ سے متاثرہ کوئی شخص، مرد، عورت، کوئی بھی بچہ ایسا جس کو اعصابی کمزوری ہو، چلنے پھرنے میں مسئلہ ہو، یا جسم کا کوئی بھی حصہ جو فالج زدہ ہو، جو کہ حرکت میں نہ ہو، تو آپ کیسن شفائے درد آئل جو کہ شتر مرغ کی چربی سے حاصل کیا گیا تیل ہے، اس کا استعمال کر کے آپ اپنے پٹھوں کو مضبوط بنا سکتے ہیں۔ یہی خوبی ہے ہمارے آئل کی کہ آپ کو جو مارکیٹ میں آئل ملتے ہیں پین کلر آئل جو ہوتے ہیں، ان کا کام صرف آپ کے پین کو ختم کرنا ہوتا ہے، جبکہ کیسن شفائے درد جو ہے نہ صرف آپ کے پین کو ختم کرتا ہے بلکہ آپ کے پٹھوں کے اندر جان ڈالتا ہے، اور یہی خوبی ہے کیسن شفائے درد آئل کی کہ جب آپ استعمال کرتے ہیں تو یہ آپ کے جڑ، یہ آپ کے درد کا خاتمہ جو ہے وہ جڑ سے کرتا ہے۔ بہت سارے درد کے لیے آپ تیل استعمال کرتے ہوں گے، بیرونی طور پر لگاتے ہیں کچھ وقت کے لیے آرام، پھر وہی سلسلہ شروع، لیکن چونکہ یہ تیل مماثلت رکھتا ہے بہت زیادہ انسانی تیل کے ساتھ جو انسانی جسم کے اندر پایا جاتا ہے، تو اس کے ساتھ اس کی بہت زیادہ میچنگ ہے۔ ٹھیک ہے جناب، جیسے آپ سکن کے اوپر یوز کرتے ہیں یہ جذب ہو جاتا ہے، اور جذب ہو کر آپ کے پٹھوں کو مضبوط کرتا ہے۔ استعمال کیجئے گا۔ اس کے علاوہ جو ہے کچھ چیزیں، کچھ لوگ کیا کرتے ہیں کہ کچھ دوائیں اپنے گھر کے اندر رکھتے ہیں اور بغیر ڈاکٹر کے مشورے سے بھی استعمال کرتے ہیں۔ یہ کون سے معاملات ہوتے ہیں؟ جیسے کہ سر کا درد ہو جاتا ہے، کبھی کبھی کمر میں درد ہو جاتا ہے، تو پین کلر ٹیبلٹ اکثر لوگ گھروں میں رکھتے ہیں، ڈسپرین وغیرہ، پیناڈول وغیرہ، اس طرح کی ٹیبلٹ جو ہوتی ہیں، ان کو بروفین وغیرہ، ٹھیک ہے جناب، ان کو لوگ گھروں کے اندر رکھتے ہیں، بچوں کو، خواتین کبھی کبھی بچوں کو بھی خود سے دے دیتی ہیں کہ جناب ٹیمپریچر ہے تو لے لیں، یعنی کہ اس کو سیلف میڈیکیشن کہتے ہیں۔ کچھ پروڈکٹ جو آپ ڈاکٹر سے نہیں پوچھتے یا ڈاکٹر کے ساتھ کنسلٹ نہیں کرتے ہیں کیونکہ وہ معاملہ اتنا بڑا نہیں ہوتا ہے، ٹھیک ہے جناب، بچے میں، گھر کے اندر کسی بچے کو بیمار ہو گیا، کوئی بخار ہو گیا کسی کو، ٹھیک ہے جناب، یا پھر کسی کے جسم میں درد ہونے لگا، ٹھیک ہے جناب، کسی کی دانت میں درد ہونے لگا، ٹھیک ہے، اس طرح کے معاملات، تو اسی طریقے سے کچھ معاملات آپ کے پیٹ کے بھی ہوتے ہیں، اور جس طرح ان معاملات کے لیے آپ ان ٹیبلٹس کو ایز اے سیلف میڈیکیشن یوز کرتے ہیں، بالکل اسی طریقے سے ہماری یہ پروڈکٹ کیسن ہاضمہ کنٹرول سیرپ جو ہے، یہ ہم کہتے ہیں کہ ہر گھر کے اندر موجود ہونی چاہیے، کیونکہ بہت سارے آپ کے پیٹ کے مسائل کہ جن کے لیے آپ کو ڈاکٹر کے پاس جانے کی ضرورت نہیں پڑے گی، اگر آپ اس سیرپ کو اپنے گھر کے اندر رکھیں گے اور ایز اے سیلف میڈیکیشن اس کو یوز کریں گے۔ پہلی بات تو یہ ہے کہ یہ میڈیسن کی کیٹیگری میں نہیں آتا، یہ نیوٹروسوٹیکل پروڈکٹ ہے اور یہ ایک نیوٹریشنل پروڈکٹ ہے۔ کیسن ہاضمہ کنٹرول سیرپ جو ہے یہ نیوٹریشنل سپلیمنٹ ہے، ٹھیک ہے جناب، تو آپ ایز اے سیلف میڈیکیشن اسے آپ یوز کر سکتے ہیں۔ کن معاملات میں کون سی ایسی وجوہات آپ کے پیٹ کے امراض یا پھر آپ کے معدے کے امراض کے جس میں آپ اس کو اپنی طرف سے بھی یوز کر سکتے ہیں، اس میں کوئی قباحت کی بات نہیں ہے، ٹھیک ہے جناب۔ جیسے کہ عام طور پر لوگ کھانا کھاتے ہیں، खाना खाने के बाद उनको जो है सीने के अंदर जलन महसूस होती है। तो जो सीने की जलन होती है जनाब, उसके लिए ये बहुत ही करामद है केसन, केसन का हाजमा कंट्रोल सिरप। ठीक है जनाब, आप खाना खाने के बाद जैसे ही आपको सीने में जलन हो, इस सिरप को आप घर में रखें और इसके 2 चम्मच पियेंगे, तो इंशाल्लाह आपकी तेजाबियत खत्म होकर आपकी सीने के अंदर जो है आपको ठंडक का एहसास होगा। ठीक है जनाब, इसके अलावा कभी कभी जो है खाना खाने के बाद आपका पेट फूल जाता है। ठीक है जनाब, और पेट फूलने का मतलब ये होता है कि आपको बदहजमी हो गई है। तो बदहजमी में भी आप हमारे इस सिरप केसन हाजमा कंट्रोल सिरप को इस्तेमाल करेंगे तो जस्ट 2 चम्मच ही आपको रिलीफ दे देंगे। ठीक है जनाब। अच्छा, तीसरी बात के जनाब, कुछ लोग ऐसे होते हैं जिनको भूख नहीं लगती है और उनको हर वक्त पेट भरा भरा सा फील होता है, ये बोझल सा महसूस होना और खाने को बिल्कुल भी दिल ना करना, ये एक ऐसी कंडीशन है कि जिसके बाद आपको कमजोरी फील होना शुरू हो जाती है, क्योंकि आप खाते नहीं हैं प्रॉपर तरीके से, आप खुराक नहीं ले पाते जिसकी वजह से वो जिस्म को नहीं मिलती है और आपको कमजोरी का सामना करना पड़ता है। तो ऐसे तमाम लोग जनाब जो कि जिस्मानी कमजोरी का जिनको मामला है, पिचके हुए उनके गाल हैं, जिस्म दुबला पतला सा है, ठीक है जनाब, वो हमारा ये प्रोडक्ट इस्तेमाल करेंगे तो क्या होगा, उनकी जो भूख का साइकिल है, ठीक है ना, भूख लगने का एक निज़ाम होता है आपका, वो डिस्टर्ब होता है और ये सिरप उसको ठीक कर देगा बिल्कुल। और जब आप 1 हफ्ता इसको खाएंगे तो आपको पता चलेगा कि पहले आप सुबह शाम में कितना खाते थे और अब कितना खाते हैं। ठीक है ना, अब तो हाजमा कंट्रोल सिरप जो है ये डुअल मोड ऑफ एक्शन है। केसन का जो हाजमा कंट्रोल सिरप है ये एंटासिड भी है और एपेटाइजर भी है। जो मेडिकल के लोग मुझे सुन रहे होंगे उनको समझ आ गई होगी कि खलील भाई ने कौन सी बात की है। तो ये डुअल मोड ऑफ एक्शन है, यानी कि ये एपेटाइजर का भी काम करता है, ये एंटासिड का भी काम करता है। एंटासिड बोलते हैं वो मेडिसिन जो मैदे के लिए इस्तेमाल की जाती है, और एपेटाइजर वो चीज़ होती है जो भूख लगाने के लिए इस्तेमाल की जाती है। बहुत सारी कंपनियां ये अलग अलग से बनाती हैं, लेकिन हमारा जो फार्मूला है हाजमा कंट्रोल सिरप का वो इतना अमेजिंग है कि हमने इसको जब इसकी प्रोडक्शन हो रही थी तो फार्मासिस्ट से हमारी यही रिक्वेस्ट थी कि ये एक ऐसा फार्मूला हो कि जिससे भूख भी लगे और हाजमा भी ठीक हो। तो ऐसे लोग जिनको हर वक्त लगता है कि उनका पेट भरा भरा सा है, ठीक है जनाब, तो इस कैफियत से निकलने के लिए आप अगर जो है अपनी खुराक को बढ़ाना चाहते हैं, ठीक है जनाब, अगर आप अपनी खुराक को बढ़ाना चाहते हैं और आप ये चाहते हैं कि आपकी खुराक 2 रोटी से 2.5 रोटी की तरफ चली जाए, 3 रोटियों तक चली जाए, तो आप खाने से 1 घंटा पहले इसके 2 चम्मच ले लें। ठीक है जनाब, केसन हाजमा कंट्रोल सिरप, भूख अगर आपको नहीं लगती है, आपको नहीं लगती है, आपके बच्चों को नहीं लगती है, घर में बुजुर्ग हैं उनको नहीं लगती है, तो भूख खोलने वाला ये सिरप है बेसिकली। बहुत ही प्लेजेंट, बहुत ही प्लेटेबल इसका जो है टेस्ट है, मिंट फ्लेवर के साथ मौजूद है, बिल्कुल जी वाइट प्लेक्यू में है। आप इसे खरीदिए, इस्तेमाल कीजिए और फिर बताइए कि कितना इफेक्टिव है ये, यानी कि बात कोई लंबी चौड़ी नहीं है, बात सिर्फ 2 ढक्कन या 2 चम्मच की है। ठीक है जनाब, अगर आपको बदहजमी है तो जो 2 चम्मच काफी है आपके लिए, आपकी बदहजमी को ठीक करने के लिए। अगर आपको गैस हो गई है 2 चम्मच काफी है। अगर आपको कब्ज का प्रॉब्लम है, कब्ज के लिए बहुत ही अमेजिंग ये हमारा प्रोडक्ट है। तो कुछ बीमारियां ऐसी हैं कि जिनके ऊपर आप खुद से भी प्रोडक्ट लेकर उनका बगैर डॉक्टर कंसल्टेशन यूज कर सकते हैं। हाँ, अगर कोई मामला आपका जो है, ये जो फर्स्ट एड हमारी प्रोडक्ट्स होती हैं, अगर कोई ऐसा बंदा है जनाब जिसको मैदे का मसला ये है कि उसके मैदे की झिल्ली के अंदर जो है जख्म हो गए, तो ये एक बड़ा मसला है, ठीक है, उसके लिए डॉक्टर से कंसल्ट करना बहुत जरूरी है, क्योंकि उसके लिए वो उसके मुताबिक एंटीबायोटिक्स प्रिस्क्राइब करेगा और उसके साथ ही आप जो है ठीक हो पाएंगे। लेकिन जो जो मामलात बहुत ही अचानक से सामने आते हैं, सीने का जलन, बदहजमी, गैस, कॉन्स्टिपेशन, कब्ज, इस तरह के मामलात जो कि सडनली पेश आते हैं और वक्ती तौर पर होते हैं, तो आप उनमें केसन हाजमा कंट्रोल सिरप को इस्तेमाल करके अपने आप को हेल्दी रख सकते हैं। और खुराक इसकी लिखी होती है, बच्चों के लिए 1 चम्मच है, बड़ों के लिए इसके 2 चम्मच होते हैं। जनाब का तरीकाकार यही है जो उसके ऊपर लिखा भी होता है, हिदायत खुराक के लिए। भूख का मामला है तो खाने से पहले खाएं, और अगर गैस की तेजाबियत, सीने की जलन, बदहजमी का मामला है तो फिर आपने खाना खाने के बाद इसके 2 चम्मच इंटेक करने हैं, ठीक है जी।
1: कल्बे नूरी पाए जिला।
0: बाजुकात जो है, बाजुकात मैदे की खराबी की वजह से एक और तकलीफ होती है जनाब, और वो होती है जनाब खट्टी डिकारें आना आपको शुरू हो जाती है। ये भी बीमारी की, ये भी मैदे की खराबी की अलामत होती है। ये जो खट्टी डिकारें आपको आ रही होती है ना, इसका मतलब है कि आपके मैदे के अंदर इस वक्त जो है गड़बड़ हो चुकी है, ठीक है जनाब। और उन्हीं खट्टी डिकारों के बाद जो है आपका जो खाना होता है या जो चीज आपने ली होती है वो फूड पॉइजन की सूरत में, फूड पॉइजनिंग की सूरत में बिल्कुल ऐसे खट्टी हो चुकी होती है और फिर वो डिकारों की सूरत में। तो इस सूरत हाल में अगर आप 2 चम्मच हाजमा कंट्रोल सिरप लेंगे तो आपकी वो जो क्या कहते हैं इसको, फूड पॉइजनिंग हो चुकी है आपको, ठीक है जनाब, या आपके पेट के अंदर दर्द हो रहा है, ठीक है जनाब, वो बिल्कुल सेट हो जाएगा। या फिर अगर आपको मैदे से स्मेल, बहुत सारे लोग जब बात कर रहे होते हैं तो उनके मैदे से बहुत बुरी स्मेल आ रही होती है। मेरे अपने कुछ कुछ जाने वाले लोग हैं, अब ये ऐसी कंडीशन होती है कि बंदा उनको कुछ कह भी नहीं सकता कि भैया आप अपना इलाज तो करवा लें कम से कम यार, बात करते हुए जो है बंदा दूसरी तरफ मुंह कर लेता है, इवन के अगर थोड़ी देर ठहरना पड़ जाए तो बंदा बात ही नहीं कर सकता। तो ऐसे लोगों के लिए भाई ये सिरप काफी है, ठीक है ना, आपको कोई लंबे चौड़े इलाज की जरूरत नहीं है। जिन लोगों को ये मसला है कि वो बात करते हैं तो उनके मैदे से स्मेल आती है, ठीक है जनाब, हाजमा कंट्रोल केसन सिरप, केसन का इस्तेमाल करें, एक बोतल काफी होगी आपके मैदे को खुशगवार और ठंडी और प्यारी खुशबू देने के लिए। बदबू स्मेल वाली जो हवा आपके मुंह से खारिज हो रही होती है उसका यकीनी तौर पर ये खात्मा करने के लिए काफी है। तो जनाब हाजमे के जितने भी मसाइल, जैसे कि आपको बताया, अगर भूख नहीं लगती है आपको इसके इस्तेमाल कीजिएगा, सीने के अंदर जलन होती है तब भी केसन हाजमा कंट्रोल को इस्तेमाल कीजिएगा, ठीक है, पेट के अंदर दर्द होता है तब भी इसको इस्तेमाल कीजिएगा। अगर आपको जो है कब्ज का मामला है, कॉन्स्टिपेशन के मामलात है आपके साथ, आप इसमें इस्तेमाल कर सकते हैं। खाना खाने के बाद खुराक वापस आपकी खुराक की नाली को वापस आ जाती है, इस सूरत हाल में भी आप इसका इस्तेमाल कर सकते हैं। इस तरह दांत के दर्द के लिए आप टैबलेट खुद ही खा लेते हैं, हल्के फुल्के सर के दर्द के लिए भी टैबलेट खा लेते हैं, ठीक है जनाब, बुखार के लिए पेनाडोल वगैरह खुद ही खा लेते हैं। तो ये भी एक ऐसी चीज है जिसको आप अपने घर के अंदर रख के मैदे के आपके जितने मसाइल हैं, आपके पेट के जितने मसाइल हैं, उनसे आप छुटकारा सिर्फ हमारे इसी एक सिरप केसन सैरिसिड हाजमा कंट्रोल सिरप से सरंजाम दे